0: के दौरान मसूलियत फालियत है ये तामीन मनाबे बेसूरत मौरीदी ये मौरीद मुजागरे करार में गिरत इन रुकर नतज अमली पायदार और सूदमंद मुदाबिल तजमीन में गुनत दरीन जमीन हौज है ये तमरकुज बरा ये हमकारी तहत इन नक्शरा शामिल जरफिया साजिश के दौरान हिंद बेदुम्बाल हमकारी बरा ये ईजाद बे इश्तरा गुजाश्त ने बेहतरीन शिवे हादर ईजाद इदारे ये मराकज वर्दिशी बा अमल कर दे बाला दर किश्वर दर वर्दिशाइए दाराइए उलवियत खादू इन किश्वर वर्दिश पारा ओलम्पिक राबे उन्होंने यक उलवियत किलीदी और फुर्सती बराइए हमकारी और जुमले तखसुस उसरालिया दर तबके बंदी ये पारा ओलम्पिक मुरब्बीगरी व पुश्तिमानी अज अमल कर शिनासाई कर दे अज वो दर सूरत लुजुम पेबंदाइए बिलकुवई बैन दानिशगाहाइए हिंदी व उसरालिया बरकरार ख्वाद कर हम जिनीन आदमुदलहाइए तोसे मुरब्बी उसरालिया बराइए तहसील तबादलात दो तरफे के मुरब्बियानो मुदरसाना ने मुरब्बीगरी उसरालियाईरा बेहन में आवरत बहरे ख्वादबुर्द वो दर सूरत लुजूम आज रुए कर दे आमोदिश मुरब्बी इस्तिफादे ख्वाद कर मुमकिन से एक बरनामे ये तबादुल तरबियत बदनी बैन हिंद उसरालिया मारफी शवत तायाद गिरी मुतकाबिल बेइश्तराक गुजारी ये बेहतरीन शिवेहा वो हमकारी दर जमीन हाई मानंद वर्जिश मदारिस उलूम वर्जिशी व मुशारिकत जामे दर तरतीब बदनी रा तहसील कुनत हौज हाई तमरकुज शामिल बे रस्मियत शिनाख्तन मजाया ये सलामत जिस्मी वो रवानी योगा व फिजरासियों ने जानिए योगा सन फिजरासियों ने वर्दिशाइए योगा सना मुस्तगर दर हिंद ख्वाहबूज इन तर बर बर्रसी फुर्सता तरीके जी नफा ने गैर दौलती मरबूत मानंद साजमान आइए वर्जिशी दानिशगाह बराइए हिमायत अज वर्जिश कारान जवान पुबा इस्तेदाद हिंदी बे उन्होंने बख्शी अज बरनामे हाई बा अमल कर दे बाला दर उस रालिया तरीके बोर्सिय हाई दानिश जुई के तवसुत दौलत हिंद तामीन माली मिशवन तमारकुज ख्वाहदार इन साजमान बराइए मेजबानी ये रुईदाद हाई वर्दिश ये बुजुर्ग तलाश ख्वाहद कर इन हमचिन शामिल इस्तेबाल अवरीन मुताबिका ये लीग बेगे बश के करारत दर दिसंबर साल 2020 तो शीश दर चेन्नई हिंद बरगुजार शवत तशवीक क्रिकेट ऑस्ट्रेलिया वो हयात कंदरूल क्रिकेट हिंद बरा ये तलाश दर जहत ताहुद बे मेजबानी ये मुताबिकात सालाना ये BBL दर हिंद बरा ये मुशारकत जनान दर वर्दिश इब्तिकारात मुश्तरक बरा ये इर्तिकाई रहबरान सलामत अमल कर दे बाला व मुशारकत जनान दर वर्दिश अज जुमले मुताबिकात दो जानिबे बरा ये जनान वर्दिश कार बा बहरेगिरी अज बरनामे हाई ये शाखी से कमीसू ने वर्दिश ऑस्ट्रेलिया आगाज ख्वाद कर
1: شنوندگان عزیز اینک توجه فرمایید به یک گفتار ویژه تحت عنوان داستان‌های هندی در ادبیات فارسی نویسنده و گوینده محمد ولی الله ولی یادگارهای فرهنگی کشوری بر پایه‌های اساطیری و داستانی برپا و استوارتر می‌گردد سنت فرهنگی هند در جهان یکی از غنی‌ترین سنت هاست که نه تنها شهرها و روستاکده های هند را بلکه نیز خزینه ادبی جهان و به ویژه ایران و سایر دولت های فارسی زبان را سرسار ساخته است در قرن ششم میلادی حکیم بورزوی پزشک دربار انوشیروان عادل به هند آمده و کتاب کلاسیک سانسکریت به عنوان پنجتنترا تالیف ویشنو شرما را به دست آورد و آن را به ایران برده و به زبان پهلوی ترجمه کرد اینطور پنجتنترا به ادبیات جهان معرفی گردید شاعر معروف ایرانی رودکی سمرقندی و نصرالله بن عبدالمجید منشی و امیر بهاءالدین و حسین واعظ کاشفی و ابوالفضل در ادوار مختلف پنجتنترا را به زبان فارسی برگرداندند نیز در زمان سلطنت اکبر ترجمه دیگری پنجتنترا به عنوان پنچاکیانا منتشر شده تاج الدین مفتی هیتوپدیس را به عنوان مفرح القلوب به زبان فارسی ترجمه نموده که دانشگاه تهران آن را انتشار داده است داستان بسیار معروف دیگری هند داستان بلوهر جوزاسف یا بلرام و جوسف یا جوسافت است این یک داستان بودایی است که در قرن ششم یا هفتم میلادی وارد ایران شده و اولین بار